0: smaller government aircraft during his visit to Turkey last month, portraying the extraordinary security operations as evidence of Tehran's military strength. And therefore, he's gone ahead and said that this is, of course, fear that is on display. Let's listen in.
1: این که هر گونه شرارت جدید رو هم ناکام بگذاره. و قطعاً کسانی که مرتکب این جنایات شدن خودشون میدونن که چه جنایتی رو مرتکب شدن و قطعاً این ترس و نگرانی همواره باهاشون خواهد بود. رهبر معظم انقلاب فرمودند که آرزوی مرگ آرام رو به گور خواهند بود.
0: And that reported plane switch took place after US authorities received a credible and imminent threat that Trump's presidential aircraft could be targeted. With that, we're slipping to a short break. Back with a whole lot more. Stay with us.
2: Dr. Roma, manual winding. चार लोगों के पास है ये.
3: कुछ इससे भी अनोखा.
2: कमला पसंद सिर्फ एक अनोखा स्वाद. कमला पसंद पान मसाला.
4: हिंदुस्तान मिले हिंदुस्तान से. देश का टायर जेके टायर.
5: थोड़े में ज्यादा स्वाद ये हित तो है इसकी खास बात.
6: वाओ मामा क्या स्वाद है.
5: अरे मेरे राजा.
7: सबका राजा आर्टियोर मसाला.
8: इलेक्ट्रिसिटी बिल पेड.
5: रियली.
8: योर मोबाइल रिचार्ज इज डन.
5: हाउ.
8: मेक ऑल काइंड्स ऑफ पेमेंट्स यूजिंग द भीम पेमेंट्स ऐप एंड गेट कैशबैक ऑफ अप टू ₹300 एवरी मंथ. यूज भीम ऐप टू पे.
5: इट्स द माही वे.
9: No matter what your day throws at you, stay in the spa state of mind with the Kohler Spa at home.
10: New rules of engagement. Ambitions crossing borders. Voices refusing to wait their turn. India is chasing years. Faster. Bolder. More restless. It doesn't stop. Neither do we. NDTV. When it really matters.